0: उपविष्ट गृहको दर्शनपछि सुस्थामा नागरिकता वितरण कार्य विवरण संकलन हुँदै समाजमा सुशासन कायम गर्न सरकारले ल्यायो सदाचार नीति।
1: नेपालीमा तीनै तहमा नेतृत्व पुनर्गठनको माग गर्दै काँग्रेस मित्र आन्तरिक टिचलो राष्ट्रपतिभित्र भारतभन्दा गम्भीरता पदाधिकारी र सदस्य मनोनयनमा अनुमोदन निर्देशन पालना नगर्ने संसदीय दलका नेता पदमुक्त हुने।
0: अनलाइन खाना डेलिभरी रोजगारीको विकल्प बन्दै तेस्रो चैतासमा खर्चका कारोबारमा करिब 6.5% सुधार सात क्षेत्र भने ऋणात्मक वैदेशिक अनुदान 8 वर्ष यताकै धेरै।
1: कम्बोमा इबोला महामारी तीव्र बन्दै रक्षा चोक्का र रक्षा बजेट बढाउन नेटो प्रमुखलाई अमेरिकी राष्ट्रपति

0: को हृदय संपत्ति संस्था में नागरिकता वितरण आगे विवरण संकलन को प्रशंसा
1: नागरिकता लाल बजार सीमा सुरक्षा सुनिश्चित काठमाडौँ आन्दोलन भएका नवलप्रासी को सुस्ता क्षेत्र में स्थानीय मार्ग सरकार संबोधन जारी गरेको छ। निर्देशन पछि जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण प्रक्रिया अघि बढाउने र सुस्ता सुरक्षालाई थप मजबूत सीमा सुरक्षालाई थप मजबूत बनाउने तयारी गरेको हो। यसो प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा सशस्त्र प्राधिकरण नेपाल प्रहरीका अधिकारी सहभागी थिए। बैठकमा सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउने आवश्यकता अनुसार थप बस्ती बढाउने तथा नागरिकता वितरणका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ। प्रशासनले सुस्तामा कति घर खोली छन् र नागरिकताविहीन व्यक्तिको संख्या कति छ भन्ने विवरण संकलन गरेर

नागरिकता विहीन व्यक्तिको विवरण संकलन गर्ने काम असार 26 गते भित्र शुरू हुनेछ। त्यसपछि आवश्यक कानूनी प्रक्रिया अपनाएरै नागरिकता वितरणको काम अघि बढाउने तयारी गरिएको छ। सीमा अतिक्रमण रोक्न बसोदेखि बसोबास गर्दै आएका स्थानीय नागरिकता र पूजा उपलब्ध गराउनु पर्ने माग राख्दै 50 भन्दा बढी

पश्चिमेश्वरका तेस्रो त्रैमास्त घर जग्गा कारोबारको संख्या 6.92% भएको छ। लिखित पारित कारोबार 0.62% र राजनामा कारोबार 12.17% बढेको छ। यस अवधिमा कारोबार भएको कुल क्षेत्रफल पनि

0: नेतृत्व विद्यालय संरचनाको पुनर्गठन गर्न सुझाव दिएको बताउनुभयो। केन्द्रदेखि जिल्ला सबै नेतृत्व विकासको प्रक्रियामा प्रत्यावरण जस्तो अवस्था देखिएकाले पनि त्यसलाई तोड्न सम्पूर्ण रूपले पुनर्गठन गर्न जरुरी रहेको मत रहेको पनि उहाँले प्रस्ताउनुभयो। तर पार्टीलाई समग्रमा पुनर्गठन अभियानमा लैजाँदा सबै प्रक्रिया पार्टीको विधान र प्रक्रिया भित्रबाटै केहीसम्म तरिकाले अगाडि बढाउनु पर्ने र त्यसमा सबैको साथ रहने भएकाले पार्टी पनि एक भित्र बढ्ने थेरीले राखिरहेका छन्।
1: एकताको सम्भावना क्षीण बनेको निष्कर्ष निकाल्दै काँग्रेस इतर पक्षले महाराजगंजको

अन्तर्य पार्टी सदौ पार्टी संसदीय दलको नेता श्रोता पद्म कलेकलापन विधानमा राखेको छ। चितवनमा भएको पहिलो राष्ट्रिय महाधिवेशनबाट पारित विधानमा सभापतिको मार्ग निर्देश नम्बर

एक हटेको खबरमा उल्लेख रहेको छ। एक वर्षमा 151 तरुण बटालाको स्टाफ शीर्षकको खबर छ। दुर्गाजुमाले काठमाडौँबाट लेख्नु भएको आर्थिक वर्ष 2083-84 एक सय 151 तरुण निर्माण गर्न मन्त्रालयहरूलाई सुझाव दिएका छन्। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले माथि अनुसार सबै मन्त्रालयले एक वर्षभित्र निर्माण गर्नुपर्ने कानूनको नाम बुझाइसकेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी

उहाँले ब्रिटिस शीर्षकमा उपेन्द्र यादव लेख्नु भएको खबर छ। काठमाडौँ तराईमध्ये द्रुत मार्गलाई नेपालको सबैभन्दा महत्वाकांक्षी पूर्वाधार आयोजना मानिन्छ। सन्धि राजधानी काठमाडौँलाई तराई मध्येसँग जोड्ने छोटो मार्गतर्फमा सरकारले यो आयोजनाको निर्माण 2074 सालमा शुरू गरेको हो, तर यसको निर्माण गति नै सुस्त रहेको खबरमा उल्लेख छ। फरवरीमा निजी घरको बीमा शीर्षकमा नगेन्द्र उपाध्यायले सुर्खेतबाट लेख्नु भएको खबर छ। प्रदेश सरकारले चालू आर्थिक वर्षमा कर्णालीमा 51 वटा स्थानीय तहका 16,072 घरको

साझा खबरमा अब ब्रिटिसका खबर कम्बोडियामा महामारीले तीव्र रूप लिएको छ। अहिलेसम्म संक्रमणका कारण 500 भन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संयुक्त राष्ट्र संघको स्वास्थ्य निकायले जारी गरेको अत्याधिक तथ्याङ्क अनुसार मे महिनाको मृत्युतिर महामारी घोषणा भए तापक्रममा 1560 जना संक्रमित भएका छन्, जसमध्ये 506 जनाको मृत्यु भएको छ। अमेरिकाले उत्तर एटलान्टिक सन्धि नेटो सदस्य राष्ट्रलाई आफ्नो रक्षा खर्च तत्काल बढाउन कडा चेतावनी दिएको छ। टर्कीको अन्तरमा हुने

0: जो कमरी का जुत्ता आज टालिएको छ। त्यसै गरी आज राति पौने 10 बजे पनि अर्जेन्टिनाले इजिप्टको चुनौती सामना गर्नेछ। नेपाल प्रिमियर लिग एपिएल 2026 मिनी अक्सरमा विकेट किपर आशिष एक सबैभन्दा महँगा खेलाडी बन्नु भएको छ। सर्वाधिक विजेता लुम्बिनी लायन्सले उहाँलाई 20 लाख रुपियाँमा अनुबन्ध गरेको हो।
1: अनलाइन खाना डेलिभरी गर्ने व्यवसायमा युवाको आकर्षण सम्भावना र चुनौती कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

गरिरहेको कार्ड पिजनका सिईओ मनिष श्रेष्ठसँग हामीले कुराकानी गरेका छौँ।

सबैलाई हामी साझा खबर पाउँथ्यौँ भाइ भनेका छौँ। सामुदायिक रेडियो प्रसारक सङ्घ

0: लागि विद्वान गर्नुहुँदै समग्र सुशासन कल्पना सरकारले ल्यायो सभाचार नीति।
1: एमालेका तीनै तहमा नेतृत्व परिवर्तनको माग गर्दै काँग्रेस भित्र आन्तरिक एकजना भाषा भित्र भागभन्दा नमिल्दा पदाधिकारी र सदस्य मनोनयनमा फलमा सभापतिको निर्देशन चौधरा चौधरी संसदीय दलका नेता पदमुक्त हुने।
0: अनलाइन खाना डेलिभरी रोजगारीको विकल्प बन्दै तेस्रो लैजासमा घर जग्गा कारोबारमा चलेको साढे छ प्रतिशत सुधार सात क्षेत्र भने ऋणात्मक वैदेशिक अनुदान आठ वर्षले ताकि थिए।
1: अङ्गमा युवा महामारी तीव्र बन्दै रक्षा तत्काल रक्षा बजेटको बढाउन नेटवर्क हुनुभएको राष्ट्रपतिको निर्देशन देशमा डरेलु सबै विषाक्त धुवाको

0: भनेको नानीले भने वन पास गर्दिन भन्न खोजेको जस्तो पर्छ त.
1: प्राविधिक साथी रवि भित्रालाई धन्यवाद. अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ भेट भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार.

128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128, 128,

ಮುಂದೆ ಶಾಸಕ ಶುಕ್ರವಾರ ದಿವಸ ಪ್ರಕರಣ ಹೊಸ ಮಹಿಳಾ ವಿಷಯವನ್ನು

자식들하고 상관없는 건 없나다. 아니, 본인 사는 분하고 러시아는 또 말이구나. 비트 국가 순성.

0: बिहान 7 बजेको नेपाली भाषाको हाम्रो सन्देशमा यहाँलाई स्वागत छ। म पुष्पा एफएमबाट उत्पादित नेपाली भाषाको हाम्रो सन्देश बर्दियाको साथी एफएम राजापुर र रेडियो हातेमानो जानकी गाउँपालिका माध्यमबाट प्रसारण भइरहेको छ। मस्करी नगरपालिकामा सेवा सुविधाको प्रभावकारिताबारे सार्वजनिक सुनवाई सम्पन्न। बर्दियामा एक वर्षमा 308 विपदजन्य घटना 59 जनाको ज्यान गयो। लुम्बिनीका थारू समुदाय सम्बन्धी विधेयक वफादार छलफलका लागि सिफारिस समितिमा पठाइयो। र शिक्षा तथा खेलकुद सरकारको उच्च प्राथमिकतामा। दशहरी नगरपालिकाले चालू आर्थिक वर्षको हालसम्म प्रदान गरेको सेवा सुविधाको प्रभावकारिता विषयमा सार्वजनिक सुनवाई सम्पन्न गरेको छ। बाँसगढी नगरपालिकाको सभाहालमा आयोजित कार्यक्रममा सार्वजनिक सेवा प्रवाहलाई थप पारदर्शी जवाबदेही र प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको हो। बाँसगढी नगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 तेस्रो तथा अन्तिम सार्वजनिक सुनवाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेपाल ओलीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो।
1: अहिलेसम्म चाहिँ 7.5%।

nossa sensação de frio, sabe? Nós ficamos com a sensação de

0: سریچو مسی تا کابل وسیت باشو مسی کو دیو ساتن کنن یه کات تنون داره مینیسان بیترن کریه کو تا تیرت جنا پولین سوکو مسی تایلر تجار بیترن کریه کو چا باقی کام انتیم جنا پولی کو را تیس لائی چی تیسان پانا پرنی نگر پالی کالی جنای کو چا باسکری نگر پالی کالی دیجیتال پالی کا دارنا آنسار پرنی کام گوری رنے کو جنای کو چا سارجنی سنوائی ماسا بھاگی ارلی पेट्रोलियम पदार्थ को शुद्ध आंदोलन सामाजिक सुरक्षा पर विद्यालय में शिक्षक समायोजन सामाजिक सचेतना कार्यक्रम सूचना प्रवाह विपद व्यवस्थापन लैंगिक हिंसा निवारण कोष को परिचालन तथा भौतिक निर्माण कार्य में पीड़ा सृष्टि भइरहेको विषय में गुनासो गरेका थिए।
1: आश्रयको सुशासन समृद्धि विकासमा निरन्तर रूपमा केन्द्र खटिरहनु भएको छ। यो काम गर्ने सन्दर्भमा कहीँ कतै आएका कमजोरीहरू सुधार गर्ने विषयहरू र देखिएका समस्याहरूलाई तपाईँहरू यो कार्यक्रम मार्फत हामीलाई जानकारी गराउनु भएको छ। त्यो जानकारी हामीले ती क्षेत्रका कमजोरीहरूलाई सुधार गर्ने हामीले एउटा अवसरको रूपमा लिएका छौँ र ती कुराहरूलाई राष्ट्रिय नगरपालिकाले आगामी दिनमा यस्ता खालका कमजोरीहरू नदिने गरी आफूलाई सच्याउँदै अगाडि बढ्ने कुराको पनि महिलाहरू सबैका बीचमा यो प्रतिबद्धता जाहेर गर्न चाहन्छु। वास्तवमा हामीले प्रत्येक सचेतनात्मक यो खालका कार्यक्रमहरूको आयोजना गर्ने गरेका छौँ र विभिन्न वार्डहरूमा यी खालका कार्यक्रमको आयोजना गर्ने गरिएको छ। जनताका प्रत्यक्ष समस्याहरू हामीले बुझ्ने प्रयास गर्छौँ र जनताले हामीसँग ती समस्याहरू निर्धारणको सन्दर्भको रूपमा राख्नुहुन्छ भन्नुहुन्छ र हामीले ती समस्याहरूलाई समाधान गर्नका निम्ति हाम्रो तर्फबाट सचेतमा ती प्रयास गर्छौँ र हामीले ती समस्या समाधान गर्न सक्दैनौँ भने हामीले प्रदेश सरकार र सङ्घीय सरकारसम्म ती समस्याहरूलाई हामीले बुझाउँछौँ र पहिले सुन्ने बुझ्नसम्म हामी ती काम गर्छौँ भनेर सबैलाई विश्वास
0: सार्वजनिक सुनवाईमा उठेका प्रश्नको जवाब बासरी नगरपालिकाका नगर प्रमुख खडबहादुर खड्काले दिनुभएको थियो।

समितिले विधेयकका प्रत्येक दफामाथि विस्तृत छलफल गरी प्रतिवेदन तयार

विनियोग विधेयक 2083 अंतर्गत मंत्रालय को बजट माखी उठे प्रश्नों को जवाब दिए। उन्होंने उपलब्ध स्रोत का आधार में शिक्षा तथा खेलकूद क्षेत्र में अधिकतम बजट छुटाई को जानकारी दिनुभयो। मंत्री पोखरे का अनुसार आर्थिक वर्ष 2083-84 को लागि कुल 21,24,34,44,00,000 रुपया को राष्ट्रीय बजेट मध्ये शिक्षा तर्फ शिक्षा तथा खेलकुद मंत्रालय का लागि 2,18,30,50,00,000 रुपया विनियोजन गरेको छ। यो कुल बजेट को 10.28% हो। हामी बिहान 7 बजेको नेपाली भाषाको हाम्रो सन्देशको अन्त्य अन्त्यमा आइसकेका छौँ। हाम्रो सन्देश सक्नुभन्दा पहिले मुख्य मुख्य शीर्षक फेरिपल्ट। पाँच गरी नगरपालिकामा सेवा सुविधाको प्रभावकारिता बारे सार्वजनिक सुनवाई सम्पन्न। एक वर्षमा 308 विपदजन्य घटना, 59 जनाको ज्यान गयो। लुम्बिनी प्रदेशमा थारू समुदाय सम्बन्धी विधेयक मुद्दा छलफलका लागि समितिमा पठाइयो। शिक्षा तथा खेलकुद सरकारको उच्च प्राथमिकतामा। हस्तले बिहान 7 बजेको नेपाली भाषाको हाम्रो सन्देश यति नै। बेलुका 5 बजे मौसम बुलेटिन लिएर हामी नै छौँ। तपाईँसँगका लागि प्राविधिक साथी गुरुशंकरलाई धेरै धेरै धन्यवाद दिँदै म पुष्पा पनि बिदा हुन्छु।

Sundays.

तपाईँहरूको चाहिँ त्यसले चाहिँ सरकारले के भने तपाईँहरूलाई

नजिकैको कोही पनि गाउँघरको छजुलीको पाँचजना सहजै चाहिन्छ तपाईँको बारी चाहिँ क्षति भएको छ कि छैन भन्ने कुरा चाहिँ पाँचजना पनि सहजै राखेर तपाईँले कागज बनाएर गर्नुपर्ने हुन्छ त्यो बारी माको लागि अनि उहाँको

0: ঘটনা আসেনি, বন্ধ সামনে
1: সবাই ভয় করি।

Thank you.

Thank you.

Thank you.

Thank you.

ಸ್ವಾಮಿ ಸ್ವಾಮಿ ಮಾತಾಡ್ತಾರೆ.

0: निर्माणको नै समय हो। लागु पदार्थको एक पटकको प्रयोगले पनि नरक मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं।
0: तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन,
1: लागु पदार्थ मात्र टाढा बसौ। स्वस्थ र उज्यालो भविष्य रोजौ।
0: रेडियो गुरुबाबा एफएमको सहकार्यमा स्वास्थ्य कार्यालय बर्दियाबाट जनहितमा जारी सकिन्छ।
2: Okay, I'm going to go.

Estamos

ఇంకా మరొక మీద రాక మరి ఇంకా వ్యక్తి

Cristo. Estando para o verão, nasceu o exótico.

उपभोक्ता दुवैलाई सोच्नुहुन्छ।

0: उनी रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई जिन्दगार लाग्ने, टाउको दुख्ने, मुर्छा गर्ने, थकान महसुस हुने र होस आउने जस्ता तात्कालीन र क्यान्सर, चुर्नो तथा श्वास प्रश्वासको निम्ति दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: अनि नानी विषादी प्रयोग नगरे अन्त मारिदिनु भएन किरा लाग्छ त हाम्रो त परेको नि।
0: सुन्नुहोस् है, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यस्ता धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर

Hitler, Daesh, and this.

0: त्यो स्थिति पुगिरहेको छ उनीहरूको त सचेतन पहिलो जाने सङ्केत थाहा हुने रहेछ है
1: हो नि पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मुल सुक्ने वा भमेको हुने रुख र बिजुलीका कोरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
1: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
0: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्नु मिलेन
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको रोग गरेर अनुभव गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान पनि जान सक्छ

ಸಂಸ್ಕೃತಿ ಹಾಕಿಗೆ ಬಂದ ಪುಷ್ಪ ಪುಷ್ಪ ಅದೇ ಭಾರ

0: संख्या उच्च रक्तचाप जोखिममा छन्। प्रस्तुत तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिनो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धूमपान सेवन नगरौँ।
0: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
2: रेडियो गुरुबाला एफएमद्वारा जनहितमा जारी सन्देश।

0: स्वास्थ्य सेवामा प्रतिबद्धता नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा औषधि अस्पताल बासकरीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेज नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा निको सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्याराइसिस भई मुख पाङ्गिने नसा च्याकिएर हात खुट्टा नसर्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुप्रेन्चर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्याकिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुप्रेन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बालबालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा 5 बढी 5 बढी

Kaldı canım,

સ્વાસ્થ્ય કાર્યની વિદ્યાર્થી અને ઇચ્છુ સર્વિસ

Thank you.

0: खाने र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषैले हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खतरा पुर्याएको सक्छ।
1: विषैले धेरै नै जोखिम हुन्छ है चिया खाने।

0: गरी अन्न गेडागरी साग सब्जी फलफूल शरीरका पोषक पूरक खानाले बच्चाहरूलाई तन्दुरुस्त बनाए। पूरक खाना सँगसँग दुई वर्षसम्म स्तनपान जारी छ।
1: मलाई एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

Thank you.

Thank you.

Thank you.

संख्या प्राविधिक आएर हेरेर तपाईँको कति सफल नष्ट भएको छ भन्ने कुराहरू सबै जाँच गरेर प्राविधिक इस्टिमेट सबै निकालिसकेपछि मात्र तपाईँले चाहिँ विभागको रकम पाउनुहुन्छ। तपाईँले त्यति चाहिँ पाउनु हुँदैन है, भनेको सबै अलिकति तपाईँले प्रतिरक्षामा जानुपर्ने हुन्छ। तपाईँहरूको बाली बिमा चाहिँ क्षति भइसकेपछि पद्मा निर्देशमा

सजिलो चाहिन्छ तपाईँको बारी चाहिँ खेती भएको छ कि छैन भन्ने कुरा चाहिँ साथीमा पनि सजिलो लागेर तपाईँले कागज बनाएर गर्नुपर्ने हुन्छ त्यो बारी बिमाको लागि अनि मात्रै तपाईँहरूले रकम चाहिँ भुक्तानी पाउनुहुन्छ।

समाचार।

इस व्यवस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि यस मानसिक सफलता र पढ़ाईमा असर पुर्याउँदछ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनावले खुला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्यमा जाउँ। रेडियो सहकारीमा स्वास्थ्य कार्यालय पटनाबाट तरुणी पूर्वी सकेल।

Thank you.

0: परिमाण औषधि अस्पताल बास परिमाण सम्पर्क कार्यक्रममा अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध।
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टर पर्ना पेट छाती कलेजो
0: प्रत्येक नसा तथा निरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख भाँगिने नसा च्याक्ने र हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी र थाईको क्यान्सर थेरापीको बिक्रीबाट उपचार गरिन्छ।
0: नसा च्याकिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बालबालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्या अस्पताल प्रणाली
0: सात 4 0 0 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1

Thank you.

कानुनी अपराध हो, यसलाई आजै काट्नु।

0: प्रक्रिया अघि बढ़ाएको छ तर यसलाई बसोबासको ठूलो विधाको स्थानान्तरणले प्रभावित परिवारमा अन्योल हुनु स्वाभाविक हो। दीर्घकालीन समाधानका लागि सुरक्षित आवास कानूनी परिचय र जीविकोपार्जनको आधार सँगसँगै सुनिश्चित गर्नुपर्छ। सरकारका प्रयास सफल बनाउन सुकुम्बासी परिवारले पनि सहयोग र विश्वासका साथ पुनर्स्थापनाको प्रक्रियामा सहभागी हुनुपर्छ। आपसी सहकार्यबाट मात्रै दशकको पुरानो यो समस्या स्थायी रूपमा समाधान हुन सक्छ। अब खबर सन्तोषीबाट। राष्ट्रपतिले आगामी आर्थिक वर्षका लागि लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिँदै कर्जा विस्तार वित्तीय स्थायित्व र मूल्य स्थिरता बीच सन्तुलन कायम गर्ने रणनीति अघि सारेको छ। राष्ट्रपतिले सार्वजनिक गरेको मौद्रिक नीतिमा व्यक्तिगत जवानीका आधारमा ऋणमाथि असीमित दायित्व सिर्जना हुने व्यवस्था हटाइने भएको छ। साथै चेक अनादरका कारण कर्मसूचीमा पनि बैंकिङ सेवा लिने नसक्ने अवस्थालाई कम गर्न नीतिगत सुधार गरिनेछ। लामो समयदेखि समस्यामा रहेका रूपमा उद्योगका निष्क्रिय कर्जा व्यवस्थापन दबावमा रहेका कर्जाको पुनर्संरचना तथा पुनरुत्थानका लागि पनि विशेष व्यवस्था गरिने हुनेछ। संस्थाको वित्तीय अवस्थाका आधारमा सेवा दिँदो कर्जाको सीमा निर्धारण गर्ने व्यवस्था गर्ने भएको छ। सार्वजनिक यातायातमा प्रयोग हुने ठूला वित्तीय सवारी साधन खरिदका लागि कर्जा मूल्य अनुपात पनि थप सहज बनाइने उल्लेख छ। मौद्रिक नीतिले आगामी आर्थिक वर्षमा निजी क्षेत्रमा प्रवाह हुने कर्जा 11% वृद्धि गर्ने लक्ष्य रहेको छ। साथै मुद्रास्फीति 5.5% भित्र सीमित राज्य तथा प्राप्त विदेशी मुद्रा सञ्चित कार्य राज्य आर्थिक वृद्धिलाई सहयोग गर्ने उद्देश्य लिएको राष्ट्रपतिका गभर्नर विश्व पौडेलले बताउनुभयो।
1: यस वर्षको मौद्रिक नीति मुद्रास्फीति 5.5% लक्ष्य निर्धारण गर्ने तथा समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्य सहित जारी

सभा पारित भएर आएको निर्णय चरण भित्र 2083 राष्ट्रिय सभाले पनि

परिवार का विशेष साझा बसिरहेका छन्। असार 24 गते भित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको अधिकार सम्पन्न बागमती सामुदायिक विकास समितिका आयोजना निर्देशक

0: humanities, education and law सम्बन्ध पढ्न खोलेको हाम्रा विशेषताहरू दक्षिण अनुभूति शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यवहारिक योगात्मक तथा प्रविधिको प्रशिक्षण सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटेल म्यानेजमेन्टका अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सक्नुहुन्छ। शून्य एक चौन्न एक्काइस चार शून्य एक चौन्न एक्कीस चार चार तीन संसदको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेर्नु जान्छ।
1: तपाईँको दैनिक तपाईँका प्रश्न

पाएका छन्। जीपी अनुसार सबैभन्दा धेरै 51,438 विद्यार्थीले 2.40 देखि 2.80 अङ्क प्राप्त गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक दरको आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य लिएको छ। पछिल्ला 2 वर्षदेखि निजी क्षेत्रमा देखिएको लगानी सुस्तता, उद्योग व्यवसायमा आएको मन्दी र बैंकिङ प्रणालीमा थुप्रिएको तरलतालाई चलायमान बनाउन राष्ट्र बैंकले नीतिगत व्यवस्था

Yeah.

0: अझै अलिअलि सरल बनाउनु त्यसमा नपर्ने किसिमले गराउने भन्ने कुरा चाहिँ भनिएको छ, तर त्यसको ठोस कुराहरू आएको छैन। मूल कुरा चाहिँ के भन्दा हाम्रो समग्र यो वित्त नीति अर्थात् ब्याङ्किङ व्यवस्था पनि अहिले अलिकति संरचनामा परिवर्तनको आवश्यक छ। ब्याङ्कहरूको वित्तीय संस्थाको वर्गीकरण सम्बन्ध अध्ययन भइरहेको छ भनिएको छ, तर ब्याङ्कहरूको वित्तीय संस्थाको अहिलेको वर्गीकरण सम्बन्ध चाहिँ यतावत रहने हो भने यसले अहिलेको मौद्रिक नीतिले मात्रै कर्जा विस्तारमा 11% लक्ष्य हासिल गर्ने भनेर भइहाल्छ, त्यो हासिल हुन नसक्ने हुनाले अब यो ब्याङ्कहरूको वित्तीय संस्थाको वर्गीकरण सम्बन्ध अध्ययन स्वस्तो छ, र त्यसमा नेपाल सरकारले अर्थ मन्त्रालयले पनि कस्तो नीति मिल्छ भनेपछि त्यस मात्रै हामीले भन्न सकिन्छ कि
1: जसको निजी क्षेत्रको कर्जा प्रभाव 11% बढाउने लक्ष्य राख्दै गर्दाखेरि फेरि नेपाली ब्याङ्कले विदेशी ब्याङ्कहरूको ऋण पत्रमा लगानी गर्न सक्ने पनि भनेको छ। यसले फेरि समग्रमा यता नेपालका व्यवसाय भन्दा पनि बाहिर चाहिँ लगानी जान सक्ने निराकरण गर्न सकिन्छ।
0: त्यो चाहिँ लगानी गर्ने दिने कार्यविधि आइसकेको छैन होइन, कार्यविधि आउँदाखेरि धेरै कुकुरो सहर जमुना जानुभयो कि त्यसमा केही चाहिँ मानदण्ड कसरी राखिन्छ त्यसरी भन्नु बताइसकिन्छ, तर हाम्रो यो ब्याङ्कमा भएको तरलताको चक्र पुरा गरेपछि फेरि यो तपाईँले अलिकति पनि बढ्न थाल्यो भने चाहिँ यसमा जनता सामना हुँदै जाने अवस्थामा यहाँले भन्नुभएको कुराले विदेशी जसको चाहिँ सरकारी ऋण पत्रहरू खरिद गर्न सक्ने दुनियाँ बजार व्यवस्थाले त्यति बेला प्रभावित पनि गर्न सक्छ, यहाँ सोचको कमी हुन पनि सक्छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मौसम बुझेर खेतीपाती गर्दा किसानलाई फाइदा,
3: खेती गर्ने सिस्टम छ त्यो पनि अलिकति परिवर्तन गर्न सक्यो भने जस्तो कति बेला लगाउने, कति बेला चाहिँ मल दिने, कस्तो बेला पानी दिने, त्यो कुराहरूमा चाहिँ इम्प्रुभ के भन्छ मिहिनेत गर्न सक्यो भने त्यहाँ पनि कम भएको सम्भावना छ।
2: मौसम अनुसारको खेतीपाती गर्ने तरिका के होला, विशेष श्रृङ्खला हेर्नु मौसम बाँकी नै छ।

0: सब किसानले बाली अनुसारको मलजल कसरी गर्ने, यसबाट के फाइदा हुन्छ, यस विषयमा कृषि मौसमी डाक्टर नक्षीनाथ झासँग कुराकानी गरेका छौँ।
1: आत्मनिर्भरतातिर हो।

हमारा भारतीय सेन्ट्रललाई नै लिएर हाम्रो सिलेन्स छ भने अब नेपालको यदि हाम्रो अवस्था हेर्नु हो भने हाम्रो प्रोडक्सन हेर्नु हो भने करिब करिब 57 लाख मेट्रिक टन छ. हाम्रो डिमान्ड हेर्नु हो भने करिब करिब 70 लाख मेट्रिक छ. अब त्यस हिसाबले करिब करिब हामी 10 लाख मेट्रिक टनको आधारमा डेफिसिटमा छ. अब रह्यो कि अब धानले यदि आत्मनिर्भर गर्नु छ भने के गर्ने भन्ने कुरा छ. दुईटा चिन्ता कुरा छ. हजुर त्यो धान खेती विस्तार गर्ने सम्भावना अलिकति कम देखिन्छ अहिले. पछिल्लो यो 10-15 वर्षमा हेर्नुभयो भने धान खेती करिब करिब घटेको छ, 0.36% जति घटेको रहेछ. अब भन्न नै सकिन्छ त दुई तिनवटा कुरा छ. पहिलो कुरा भनेको धानमा चाहिँ उन्नत बिउ चाहिँ गर्ने कुरा छ अहिले. उन्नत बिउ अब उन्नत बिउ यदि हेर्नुभयो भने देशमा चाहिँ करिब करिब 35% जति धान बिउमा चाहिँ 35% जति प्रयोग हुन्छ.

0: sono una qualità italiana, si fa rispondere per il giornale.
1: Per riesco a fare un po' di pane, mi sanno che i pani danno loro, se si guarda nei pani, ti dico la torna.
0: भएको छ. तपाईँ अलिकति हामीले अहिले जुन प्रतिकूल मौसम छ है त्यसलाई केही केही अलिकति सोच नयाँ तरिकाले सोच्नु पर्छ
1: सबै आजका लागि यो मौसमको निर्धारित समय सकियो.

0: Ya, sağ ol.
1: Bir sosyal sistem açıldı. Sen git bana.

ज्यान बाँचेको भन्नु ज्यान नभए के हो

¿Sí? ¿Cómo es que yo estaba sufriendo?

बेलुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर उहाँहरूलाई निष्कर्षमा विवाह गर्न पाइरहेको भन्ने थाहा छैन कि हो एकचोटि सम्झाउने नभए प्रहरीलाई खबर निष्कर्षमा पुगे विवाह गरेन तर विवाह हुन्छ त्यस्तो विवाह बेकार पनि हुन्छ विवाह गराउनेलाई कानुन कारवाही पनि हुन्छ बाल विवाह कानुनी अपराध हो यसलाई आजै काट्न

问题。

0: di Silva.
1: Amerikan Rasulullah Donald Trump ini

기분이 아주

beginning.

अभ्यास गर्ने अवस्थाले अस्वतन्त्र विस्तारमा सहयोग पुग्ने देखिन्छ। वित्त नीतिले सार्वजनिक खर्च विस्तार आयकर कटौती एवं आर्थिक सुधारका कार्यक्रम प्रस्ताव भएकालाई निष्पक्ष समष्टिगत खोराक वृद्धि हुन गरी समग्र आर्थिक गतिविधि विस्तार हुन तरलता खप्त हुनेछ भन्ने अनुमान गरिएको छ। यद्यपि विपरीतसँग प्रवाह पर्यटन आय सार्वजनिक खर्च आदिबाट थप तरलता प्रवाह हुँदा तरलता व्यवस्थापनमा देखिएको चुनौती कार्यान्वयन गर्ने आकलन छ।

Thank you.

0: faculty, the same one that we get people that have never tried these, not by the youth, the social media time coming. You know, I didn't know it was policy, I didn't know it was
1: एसोसिएशन का अध्यक्ष संतोष कोइराला विषय पोखरा में कम पर्यटक आने मानिए अगले को सीजन में भारतीय पर्यटक को आगमन अत्यधिक वृद्धि भएको भन्दै व्यवसायी उत्साहित भएका छन्। सुनो पोखरा कृष्ण मणि बराल को रिपोर्ट।
2: हिजो सहरसा महिनामा पर्यटकका लागि फटाफट मात्र पर्यटक आउने भएकोले यो सिजन मानिन्छ। यी समयमा भारतीय पर्यटकको उत्साह आगमनले व्यवसाय उत्साहित भएको होटल संघ नेपाल पोखराका अध्यक्ष लक्ष्मण समिति बताउँछन्। पोखराको बसाइ अनुभव भारतको पञ्जाबका विजय कुमार युट्युबमा देखेर भारतको पञ्जाबबाट यहाँ आएका हुन्। पोखरा एकदमै राम्रो छ, परिवार लिएर यहाँ समय जानुपर्छ। सामाजिक सञ्जालबाट पोखरा बारे जानकारी पाएर घुम्न आएको भारत बिहारकी अंशु कुमारी पनि बताउँछन्। भारतीय पर्यटकको आगमन उत्सवसँगै पर्यटन मन्त्री प्रभुलाल र सेवामा विशेष ध्यान दिनुपर्ने पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेश बहादुरले बताउँछन्।
3: कति राम्रो आसाम चाहिँ स्वागत।

Okay.

0: Vamos a pegarle.
1: Thank you.

1928 1929 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931 1931